0: کا مقابلہ تھائی لینڈ کے کنلاؤت ودت سرن سے ہوگا ٹینس کورٹ کا رخ کرے تو اٹلی اوپن میں مہیلا سنگلز فائنل مقابلہ کل یوکرین کی الینا سویتولینا اور امریکہ کی کوکو گوف کے بیچ ہوگا سیمی فائنل میں سویتولینا نے پولینڈ کی ایگا سویاتیک کو وہیں کوکو گوف نے رومانیا کی سورونا کرسٹیا کو پراجت کیا کوکو گوف وینس ولیمز کے بعد لگاتار اٹلی اوپن کے فائنل میں پہنچنے والی سب سے یووا امریکی ٹینس کھلاڑی بن گئی ہیں اس بیچ کرکٹ کی بات کریں تو آئی پی ایل میں آج لکھنؤ میں شام 7:30 سے لکھنؤ سپر جائنٹس کا مقابلہ چنئی سپر کنگز سے ہوگا کل ممبئی انڈینز نے دھرمشالہ میں پنجاب کنگز کو 6 وکٹ سے ہرایا تھا
1: मौसम विभाग ने आज कोंकण और गोवा मध्य प्रदेश मराठवाड़ा सौराष्ट्र कच्छ उत्तर प्रदेश विदर्भ और पश्चिमी राजस्थान के कुछ हिस्सों में लू की संभावना व्यक्त की है पश्चिमी मध्य प्रदेश के कुछ हिस्सों में रात के समय मौसम गर्म रहेगा अंत में मुख्य समाचार एक बार फिर प्रधानमंत्री नरेंद्र मोदी और संयुक्त अरब अमीरात के राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयान ने अबू धाबी में ऊर्जा सहयोग और द्विपक्षीय व्यापार पर चर्चा की दोनों नेताओं के बीच रक्षा पेट्रोलियम और निवेश से संबंधित महत्वपूर्ण समझौता ज्ञापनों पर हस्ताक्षर ब्रिक्स विदेश मंत्रियों की बैठक दूसरे दिन भी जारी विदेश मंत्री डॉ एस जयशंकर ने बेहतर और प्रभावी बहुपक्षवाद के लक्ष्य को आगे बढ़ाने के लिए भारत की प्रतिबद्धता की पुष्टि की राष्ट्रीय परीक्षा एजेंसी 21 जून को नीट यूजी 2026 परीक्षा दोबारा आयोजित करेगी भारतीय जनता पार्टी के विधायक रथेंद्र बसु पश्चिम बंगाल विधानसभा के नए अध्यक्ष चुने गए इसके साथ ही दोपहर समाचार का ये अंक समाप्त हुआ नमस्कार